अक्षर लो त्रै साब कश इन की माग ए अखर खिर जाएंगे ओए अखर इन मैनाग जा बोलते अक्षर आवा जय अबोल तय मन ना रखावा बोल अबोल मद है सोई जस ओ है तस लखे ना कोई अले लहो तो क्या कहो कहो ता को उपकार बड़क बीज मैं रव रहे हो जाको तीन लोग विस्तार अले लहंता पेद शय कश कह पायो भेद उल्ट पेद मन पेद्यो पायो अपंग अशेद तुर्क तरीक तजानिए हिंदू वेद पुराण मन समझावन कारण कशुक पढ़िए ज्ञान ओ अंकार आदमय जाना लिखर मेटे ताए न माना ओ अंकार लखे जो कोई सोई लख मिटना ना होई कक्का किरण कमल में पावा सद विकास संपट नहीं आवा हर जे तह कुछ मरस पावा आके कहा कह का समझावा खखा ए खोड़ मन आवा खोड़े शाड़ ना दैद सतावा खसमे जान खिमा का रहे तो होए नख्याओ अखे पदल है गग्गा गुर के भजन पछाना दूजी बात न तरई काना रहे बेहंगम कते ना जाई आगे गहे गह गगन रखाई तग्गा काट काट निमसे सोई काट फूटे कड़ कबे न होई ता कट माहे काट जो पावा सो कड़ शाड़ आव कट कद तावा नंगा निगरे स्नेहो कर निर्वारो संदेह नाही देखना पाजिए परम सियान एह चचा रचत चित्र है पारी ता चित्र चेतो चितकारी चित्र बचित्र ए अवचेरा ता चित्र चितराख चितेरा छशा ए शत्रपद पासा छग के ना रहो छाड़ के ना आसा रे मान मैं तो शिन शिन समझावा ताहे छाड़ कद आप बंधावा जज्जा जौता न जीवत जिरावे जो बन जार जुगत सो पावे तस जार पार जार जर जबर है तब जय जोत उजार हो लय जज्जा उर्ज सुर्ज नहीं जाना रहो चलक नाही परवाना कात चग चग और न समझावा चगर की है चगर होगी पावा न्यन्या निड जो कट रहे हो दूर कहाँ त जाए जा कारण जग टूडे हो नेरो पायो ताहे टट्टा विगट काट कट माही खोल कपाट मैल के ना जागी देख अटल टलकते न जावा रह लपट काट पर चोपावा ठट्ठा ए दूर ठग नीरा नीठ नीठ मन की या तीरा जिन ठग ठग गया सगल जखावा सो ठग ठग गया ठौर मन आवा डड्डा डर उपजे डर जाई ता डर मैं डरया सुमाई जो डर डरे ता फिर डर लागे निडर हुआ डर और होए पागे टड्डा टेग टूंडे कतियाना टूंडत ही टह गए पुराना चढ़ सुमेर टूंड जावे आवा जे गड़गड़े सो गड़ में पावा नाना ता रूतो नर नेही करे ना निवे ना फुन संचरे तन जन्म ताही को गणे मारे एक ता जाए कणे तत्ता अतार तरे हो न जाई तन तिरपण में रहो सुमाई जो तिरपावन तन माए सुमावा तो तत्ते तत् मिलिया सुज पावा थत्ता अथा था नहीं पावा ओ अथा यो थिर ना रखावा थोड़े थाल थानक आरंभ बिनगी थम्बे मंदर थम्बे दद्दा देख जो बिन सुनहारा जस अदेख तजरा बिचारा दसवें द्वार ऊंची जब दीजे तौ दयाल को दर्शन कीजे तद्दा अर्धे उर्द नंबेरा अर्धे उर्दे मंज बसेरा अर्धे शाड़ उर्द जो आवा तो अर्धे उर्द मिलिया सुख पावा नन्ना निर दिन निरखत जाई निरखत नैन रहे रतवाई निरखत निरखत जब जय पावा तब ले निरखे निरख मिलावा पापा अपर पार नहीं पावा परम ज्योसो पर चोलावा पांचो इंद्री निग्रह करी पाप पुन दो निर्वरई पप्पा बिन फूले फल होई ता फल पंक लखे जो कोई दून न परई पंक बिचारे ता फल पंक सबे तन पारे बब्बा बिंद बिंद मिलावा बिंद बिंद न बिछर न पावा बंदो होए बंद भी गए बंदक होए बंद सुध लहे पब्बा फेदे पेद मिलावा आपो पान परोसो आवा जो पार सो पीतर जानिया पया पेद पौत पहचानिया मम्मा मूल गया मन माने मरमी हो सो मन को जाने
مت کوئی من ملتا بل ماوے مگن پیا تے سو سچ پاوے مما من سیوں کاج ہے من سدے سدھ ہوئے من ہی من سیوں کہے کبیرا منسا ملیا نہ کوئے ایو من سکتی ایو من سیو ایو من پنچ تت کو جیو ایو من لے جو اون من رہے تو تین لوگ کی باتیں کہے جیا جو جانے تو درمت ہان کار بس کایا گاؤ رن روتو پاجے نہیں سورو تھارو ناؤ رارا رس نرس کر جانیا کوئی نرس سورس پہچانیا اے رس چھڈے او رس آوا او رس پیا اے رس نہیں پاوا للا ایسے لے من لاوے انت نہ جائے پرم سج پاوے ار جو تاں پریم لے ولاوے تو الے لہے لے چرن سماوے ووا بار بار بسن سمہار بسن سمہار نہ آوے ہار بال بال جے بسن تنا جس گاوے بسن ملے سبھی سج پاوے واہ واہ واہ ہی جانیے واہ جانے ایو ہوئے ایو آر او جب ملے تا ملتنا جانے کوئے سسا سو نکا کر سو دو کڑ پرچا کی بات نرو دو کڑ پرچے جو ابجے پاؤ او رہیا تے تیر پن راو کھکھا کھوج پرے جو کوئی جو کھوجے سو باور نہ ہوئی کھوج بو جو کرے بیچارا تو پوجل ترتن لاوے بارا سسا سو سہ سے سوارے سوئی سہی سندھے نوارے الپ سو شاڑ پرم سو پاوا تا بہتری او کنت کھاوا ہا ہوت ہوئے نہیں جانا جا بھی ہوئے تبے من مانا ہے تو سہی لکھے جو کوئی تب او ہی ہو ایو نہ ہوئی لیو لیو کرت پیرے سب لوگ تاں کارن بیاپے بہ سوگ لکھمی برسیوں جو لیو لاوے سوگ مٹے سبھی سگ پاوے کھکھا کھرت کھپت گئے کہتے کھرت کھپت اج ہوں نہیں چیتے اب جگ جان جو منا رہے جے کا بشرا تیسر لے باون اکھر جو رے آن سکین اکھر ایک پشان سرکا صدق کبیرا کہے پنڈت ہوئے سو ان پے رہے پنڈت لوگے کو بیوہار گیان وانت کو تت بیچار جا کے جی جیسی بدھ ہوئی